0: अपना शहर अपना घर मटियारी और मटियारी की आवाज
1: GFM 91.6।
2: It's 11 a.m. This time check is brought to you by
3: Al Habib Current Plus Account. Bharosa bhi, raftar bhi. Bank Al Habib. Rishta bharose ka.
4: Ab aap sunenge GFM Network par KTN News.
5: انقلاب چھ وائٹ اسٹائل جی نیوتم بیس آئے تد آنر ہملہ کیا ویا ہن حملہ ایران کے نشانوں پر